0: तो भगवान बुद्ध ने अपने अनुयायियों से पूछा, तुम में से कौन इन भूखों के भोजन की जिम्मेदारी उठा सकता है? रत्नाकर शाह ने कहा, इनके लिए तो मेरे धन से भी कहीं अधिक धन चाहिए। राजा के सेनापति ने कहा, इसके लिए मैं अपनी जान तक दे सकता हूं, पर मेरे पास इतनी संपत्ति नहीं है। सैकड़ों बीघे भूमि के मालिक धर्मपाल निश्वास भरते हुए बोले, अनावृष्टि के कारण मेरी खेती सूख गई है, राजा का कर कैसे चुकाऊंगा यही नहीं सूझा। अंत में एक भिखारी की लड़की सुप्रिया ने उठकर सभी का अभिवादन किया और संकोच के साथ बोली, मैं दूंगी भूखों को भोजन। सभी आश्चर्यचकित होकर एक साथ बोल उठे, किस प्रकार? प्रतिज्ञा पालन का यह कर्तव्य तुम किस प्रकार पूरा करोगी? सुप्रिया ने उत्तर दिया, मैं सबसे गरीब हूं, यही मेरी शक्ति है, मेरी शक्ति और भंडार आप सबके घरों में है। भगवान बुद्ध के ही जीवन से एक और प्रसंग है। भगवान बुद्ध को प्यास लगी थी। आनंद निकट के पहाड़ी झरने पर पानी लेने गया, किंतु देखा झरने से अभी अभी बैलगाड़ियां गुजरी हैं और सारा जल गंदला हो गया है। वो वापस लौट आया, भगवान से बोला, मैं पीछे छूट गई नदी पर जल लेने जाता हूं, इस झरने का पानी तो बैलगाड़ियों के कारण गंदा हो गया है। किंतु भगवान ने आनंद को वापस उसी झरने पर भेजा, तब भी पानी साफ नहीं हुआ था। आनंद लौट आया, तीन बार ये प्रक्रिया हुई। चौथी बार आनंद हैरान रह गया, सब सड़े गले पत्ते नीचे बैठ चुके थे, काई सिमटकर दूर जा चुकी थी, पानी आईने की तरह चमक रहा था। इस बार वो पानी लेकर लौटा, तब भगवान ने कहा, आनंद हमारे जीवन के जल को भी विचारों की तरह बैलगाड़ियां रोज रोज गंदला करती हैं और हम जीवन से भाग खड़े होते हैं, किंतु यदि हम भागे नहीं और मन की झील के शांत होने की थोड़ी सी प्रतीक्षा कर ले तो सब कुछ सच हो जाता है, उसी झरने की तरह।
1: अभी आप सुन रहे थे प्रेरक प्रसंग, ये आकाशवाणी रामपुर है। सुबह के 9:30 बजने वाले कुछ ही देर में उर्दू प्रोग्राम लखनऊ से रिले होगा।
2: आज की पेशकश आकाशवाणी प्रयागराज के मरकज से है। आइए सुनते हैं मकाला, बच्चों की तालीम व तरबियत में वालिदैन का किरदार। मकाला निगार हैं डॉक्टर नीलोफर हफीज और कलामी शायर हैं असलम आदिल। आइए सुनते हैं।
3: हर रोज एक नया समा बंधता है, आवाज की इस महफिल में हर रोज एक नया समा बंधता है, बात पहुंचती है जो आप तक वो दिल को छू जाती है। इन्हीं खूबसूरत अल्फाजों और जज्बातों के साथ आकाशवाणी के प्रयागराज मरकज पर तैयार उर्दू प्रोग्राम लेकर हाजिर हैं आपकी मेजबान निकहत सिद्दीकी। कबूल करें मेरा आदाब। सामिन, आज उर्दू बज्म में हम आपके लिए लेकर आए हैं मकाला, बच्चों की तालीम व तरबियत में वालिदैन का किरदार, और कलामी शायर के तहत सुनिएगा जनाब असलम आदिल से उनका कलाम। सबसे पहले समाअत फरमाइए डॉक्टर नीलोफर हफीज से मकाला, बच्चों की तालीम व तरबियत में वालिदैन का किरदार।
4: वालिदैन की तवज्जो और रहनुमाई बच्चों की अखलाकी दुरुस्तगी, किरदार साजी और समाजी सलाहियतों के फरोग में हमेशा ही अहम रही है, लेकिन दौरे हाजिर में वालिदैन की जिम्मेदारियां पहले के मुकाबले बहुत ज़्यादा मुश्किल और पेचीदा हो चुकी हैं, और इसकी वजह ये है कि अब बच्चों की तालीमी और तफरीही ज़राए में बड़ी हद तक तब्दीलियां आ चुकी हैं। कदीम रवायात की पासदारी या पाबंदी से अब हमारे बच्चों को कोई ख़ास दिलचस्पी नहीं रह गई है। साइंस और टेक्नोलॉजी ने इन बच्चों को उनकी उम्र से पहले ही बालिग और संजीदा कर दिया है। असर हाजिर की नज़ाकतों की बुनियाद पर ही शायद परवीन शाकिर ने कहा था, जुगनू को दिन के वक्त परखने की ज़िद करें, जुगनू को दिन के वक्त परखने की ज़िद करें, बच्चे हमारे अहद के चालाक हो गए। हम सभी देख रहे हैं कि मौजूदा वक्त में बच्चों को तालीम से दूर करने और उनके अखलाक व किरदार को मुतासिर करने वाली काफ़ी दाखली और खारजी मसरूफियात पैदा हो गई हैं। तहकीक से पता चलता है कि बच्चों की बेहतर कारकर्दगी और आला दर्जात तक उनकी रसाई वालदेन की तालीमी सरगर्मियों, دلچسپی اور تعاون سے ہی ممکن ہے، مگر افسوس کہ دن بدن بڑھتی مہنگائی کے پیش نظر اور اپنے بچوں کو عہد جدید کے تقاضوں سے ہم آہنگ کرنے اور ان کا معیار زندگی بلند کرنے کی خاطر جہاں ایک طرف ماں اور باپ دونوں ہی ملازمت کرتے ہیں، وہیں دوسری طرف اپنے بچوں کی تعلیم و تربیت سے بے پرواہ ہو کر ان معصوم نونہالوں کو غیر تربیت یافتہ گھریلو ملازمین کے سپرد کر دیتے ہیں، جس کی وجہ سے ان بچوں کی شخصیت بری طرح متاثر ہوتی ہے۔ والدین کی توجہ اور محبت سے محروم بچے اکثر ڈرے سہمے اور خوفزدہ رہتے ہیں اور اپنی عملی زندگی میں اچھی کارکردگی کا مظاہرہ نہیں کر پاتے۔ ناکامی سے دوچار ہونے کے سبب بعض اوقات نہ صرف اپنی پوری شخصیت تباہ کر لیتے ہیں بلکہ خود کشی جیسے خطرناک اقدام اٹھانے سے بھی ہچکچاہٹ محسوس نہیں کرتے۔ اس قسم کی سدھا مثالیں ہمیں اپنے آس پاس دیکھنے کو مل جاتی ہیں، جن میں بچے چھوٹی چھوٹی باتوں کی تاب نہ لا کر اپنی جان دے دیتے ہیں۔ ہمیشہ یاد رکھیں کہ والدین اپنے بچوں کی پہلی درسگاہ ہوتے ہیں اور ان کی تعلیم و تربیت میں بنیادی کردار ادا کرتے ہیں، لہٰذا اس تعلیم و تربیت میں کی گئی ذرا سی لاپرواہی یا کوتاہی بعض اوقات بڑے خوفناک نتائج کا پیش خیمہ ثابت ہوتی ہے۔ آج ہم میں سے زیادہ تر لوگ یہ سوچتے ہیں کہ زندگی صرف اور صرف مادی ترقی حاصل کر لینے کا نام ہے، اور یہ مادی ترقی اور کامیابی ہمیں تعلیم کے ذریعے حاصل ہو سکتی ہے۔ یہی سبب ہے کہ آج ہر تعلیمی ادارے میں زیادہ سے زیادہ نمبر حاصل کرنے کی ایک دوڑ ہو رہی ہے، بچوں کو کمپیٹیٹر بنانے پر زیادہ زور دیا جا رہا ہے اور تربیت کو سرے سے نظر انداز کیے جانے کی کوشش کی جا رہی ہے، جبکہ دونوں ہی ایک دوسرے کے لیے لازم و ملزوم ہیں۔ موجودہ وقت میں بچوں کی تعلیم و تربیت صرف اسکول سے جوڑ دی گئی ہے، گھروں میں والدین کا اپنے بچوں کی تعلیمی سرگرمیوں میں حصہ لینے اور تربیتی اصولوں کی پابندی کرنے کے سلسلے میں کوئی خاص اہتمام نہیں کیا جا رہا ہے۔ آج ہم تعلیم پر تو بہت زیادہ زور دے رہے ہیں، لیکن تربیت کے سلسلے میں غفلت کا شکار ہیں، جبکہ ہمیں سمجھنا چاہیے کہ تعلیم علم تک پہنچنے کا ایک راستہ ہے، اور ہم لوگ اپنی کم فہمی کے سبب اس راستے کو ہی اپنی منزل سمجھ بیٹھتے ہیں، جبکہ حقیقی منزل تو علم ہے۔ اور اس راستے کو جو چیز روشن یا منور کرتی ہے، انسان کو ٹھوکر لگنے سے محفوظ رکھتی ہے، وہ چیز تربیت ہے۔ بظاہر تربیت نظر نہیں آتی، لیکن جب ہم زندگی کے سفر پر چلتے چلتے لڑکھڑانے لگتے ہیں، مایوس ہونے لگتے ہیں، تو انسان کی انگلی پکڑ کر اسے درست راستے پر جو چیز لے جاتی ہے، وہی درحقیقت تربیت ہوتی ہے، جس کی طرف سے ہم شعوری اور لاشعوری دونوں اعتبار سے غفلت اختیار کیے رہتے ہیں۔ بچے کو ایک اچھا مضبوط اور باشعور انسان بنانے کے لیے تعلیم اور تربیت دونوں ضروری ہیں۔ کہتے ہیں والدین اور اساتذہ، یہ دونوں کردار بچوں کی شخصیت سازی اور تعلیمی سفر میں بنیادی اہمیت رکھتے ہیں، کیونکہ والدین کا رویہ اور ان کی محبت بچوں کی شخصیت سازی میں اہم کردار ادا کرتی ہے۔ ہم میں سے ہر والدین کی یہ خواہش ہوتی ہے کہ ان کا بچہ نیک، ایماندار، قابل اعتبار، محنتی، صحت مند اور بااخلاق ہو۔ وہ جہاں بھی جائے اپنی خوبیوں سے، اپنی اچھائیوں سے وہاں کے لوگوں کو اپنا گرویدہ بنا لے۔ لیکن کیا یہ ممکن ہے کہ آپ کا بچہ ان تمام خوبیوں سے مزین ہو جو آپ اس میں دیکھنے کے خواہش مند ہیں؟ یقیناً ممکن ہے، لیکن اس کے لیے ہمیں اپنا محاسبہ کرنا ہوگا۔ میں اکثر کہتی ہوں کہ جو خوبیاں آپ اپنے بچے میں دیکھنا چاہتے ہیں، ان کی ایک مکمل لسٹ تیار کیجئے اور اس لسٹ کو دو خانوں میں تقسیم کر دیجئے۔ ایک خانے میں وہ تمام خوبیاں لکھ لیجئے جو آپ اپنے بچوں میں دیکھنے کے خواہش مند ہیں، اور دوسرے خانے میں آپ نے صرف 10 میں سے نمبر دینے ہیں، اور یہ دیکھنا ہے کہ وہ خوبی آپ میں کتنے فیصد پائی جاتی ہے۔ مثلاً آپ اپنے بچے کے لیے یہ چاہتے ہیں کہ وہ کبھی جھوٹ نہ بولے، تو آپ اپنا محاسبہ کریں، یہ صفت آپ کے اندر کس حد تک موجود ہے، کیا آپ جھوٹ بولتے ہیں؟ اور اسی طرح جو بھی خوبیاں آپ اس میں دیکھنا چاہتے ہیں، پہلے ان تمام کو اپنے اوپر نافذ کیجئے اور دیکھیے کہ آپ کا اپنا کتنا اسکور ہے۔ اگر آپ کا اسکور ہائی ہے تو آپ اطمینان سے رہیے، کیونکہ یہ خوبیاں خود بخود آپ کے بچے میں منتقل ہو جائیں گی۔ البتہ اگر آپ کو یہ لگے کہ آپ میں یہ عادت ہے کہ آپ کبھی کبھی جھوٹ بول لیتے ہیں، تو آپ کو اپنے بچے کو سچا بنانے کے لیے پہلے خود پر محنت کرنا پڑے گی اور اپنی اس جھوٹ بولنے کی عادت کو بدلنا پڑے گا۔